0: Bulletin the headlines once again. India and the Netherlands elevate their ties to strategic partnership following talks between Prime Minister Narendra Modi and his Dutch counterpart, Rob Jetten. Prime Minister Modi to reach Gothenburg today on a two-day visit to Sweden to hold talks with his Swedish counterpart, Ulf Kristersson. Archaeological survey of India allows Hindus unrestricted access to Bhojshala temple after Madhya Pradesh High Court verdict. Government imposes curbs on import of silver, moves it to restricted category. Delhi government decides to reduce value-added tax on aviation turbine fuel in national capital from 25% to 7%. And in badminton, Indian duo Satwik Sairaj Ranki Reddy and Chirag Shetty to face Indonesian pair in men's doubles final of Thailand Open in Bangkok today. And with that, we end the morning news. Have a nice day.
1: आकाशवाणी से पेश है खबरनामा। आदाब, खबरनामे के साथ मैं आसिया मेमुना। पहले इस वक्त की खास खबरें। वजीर आजम नरेंद्र मोदी और नीदरलैंड के उनके हम मनसब रॉब जेटन के दरमियान बातचीत के बाद दोनों मुल्कों ने अपने ताल्लुकात को स्ट्रेटेजिक शराकतदारी में बदल दिया है। वजीर आजम मोदी स्वीडन के अपने दो रोजा दौरे पर आज गोटेनबर्ग पहुंचेंगे। इस दौरान वजीर आजम स्विट्जरलैंड के अपने हम मनसब उल्फ क्रिस्टर्सन से बातचीत करेंगे। महकमा आसार कदीमा ने मध्य प्रदेश हाईकोर्ट के फैसले के बाद हिंदुओं को भोजशाला मंदिर में बिला रुकावट दाखिले की इजाजत दे दी है। हुकूमत ने चांदी की दरामद में कटौती करते हुए इसे पाबंदी वाली अशिया के जुमरे में डाल दिया है। दिल्ली हुकूमत ने कौमी राजधानी में हवाई जहाजों के ईंधन पर वैल्यू एडिड टैक्स में कटौती करते हुए इसे 25% से घटाकर 7% कर दिया है। और बैडमिंटन में थाईलैंड ओपन के फाइनल में आज सत्विक साईराज रेंकी रेड्डी और चिराग शेट्टी की भारतीय मर्दों की डबल्स की जोड़ी का मुकाबला इंडोनेशिया की जोड़ी से होगा। अब खबरें तफसील से। वजीर आजम नरेंद्र मोदी और नीदरलैंड के वजीर आजम रॉब जेटन के दरमियान हेग में वसी तर मुजाकरात के बाद भारत और नीदरलैंड्स ने अपने बाहमी ताल्लुकात को एक कलीदी शराकतदारी की सतह पर ले जाने से इत्तेफाक किया है। बातचीत के दौरान दोनों रहनुमाओं ने तिजारत, दिफा, टेक्नोलॉजी, पानी के बंदोबस्त, साफ तवानाई, हिफजाने सेहत और तालीम समेत मुख्तलिफ शोबों में तआवुन का जायजा लिया।
2: हम भारत नीदरलैंड की इस ट्रस्टेड पार्टनरशिप को एक स्ट्रेटेजिक पार्टनरशिप बनाने जा रहे हैं। हम ग्रीन हाइड्रोजन में एक महत्वाकांक्षी ज्वाइंट रोड मैप लॉन्च करने जा रहे हैं। हम टेक्नोलॉजी में हमारे संबंधों को फ्यूचर रेडी बनाने जा रहे हैं। हम दोनों देशों के बीच टैलेंट मोबिलिटी, यूनिवर्सिटी पार्टनरशिप और ज्वाइंट R&D को भी और सुदृढ़ करने जा रहे हैं। यानी द फ्यूचर ऑफ इंडिया नीदरलैंड पार्टनरशिप इज ब्राइटर देन एवर बिफोर।
1: तरजीही शोबों में वसी इश्तराक के लिए कई समझौतों पर भी दस्तखत किए गए। बाहमी ताल्लुकात को कलीदी शराकतदारी तक ले जाने का ऐलान करते हुए वजीर आजम मोदी ने कहा कि पिछली एक दहाई में भारत और नीदरलैंड्स के दरमियान ताल्लुकात में खातिरख्वाह पेशरफ्त हुई है और उन्होंने नीदरलैंड को भारत का एक कलीदी यूरोपीय शराकतदार करार दिया। उन्होंने कहा कि दोनों मुल्कों के दरमियान ताल्लुकात मुश्तरका जमहूरी अकदार, मजबूत माशी तआवुन और अवाम से अवाम के दरमियान गहरे रिश्तों पर मबनी है।
2: हम नीदरलैंड को भारत के सबसे महत्वपूर्ण पार्टनर में से मानते हैं। नीदरलैंड भारत के टॉप 5 इन्वेस्टर्स में से एक है। हमारे हिस्टोरिकल, कल्चर और पीपल टू पीपल टाइज भी बहुत गहरे हैं। डेमोक्रेटिक वैल्यूज, मार्केट इकोनॉमी और रिस्पॉन्सिबल बिहेवियर, ये हमारी साझी सोच का हिस्सा है। हमें नीदरलैंड की एक्सपर्टीज और भारत की स्पीड और स्केल को हर क्षेत्र में जोड़ना चाहिए।
1: नीदरलैंड के वजीर आजम रॉब जेटन ने भारत के साथ बढ़ते हुए ताल्लुकात की अहमियत पर भी जोर दिया और माशी और कलीदी शोबों में मजबूत तआवुन की हिमायत की। वजीर आजम नरेंद्र मोदी स्वीडन के दो रोजा दौरे पर आज गोटेनबर्ग पहुंचेंगे। ये दौरा भारत और स्वीडन के दरमियान वसत पा रहे इश्तराक के लिए एक तारीखी संगे मील साबित होगा। जनाब मोदी बाहमी ताल्लुकात के तमाम पहलुओं का जायजा लेने की खातिर स्वीडन के अपने हम मनसब उल्फ क्रिस्टर्सन के साथ बातचीत करेंगे और बाहमी बातचीत को تجارت کو بڑھانے کے ساتھ ساتھ مصنوعی ذہانت، اے آئی، ابھرتی ہوئی ٹیکنالوجیز، اسٹارٹ اپس، ریزیلینٹ سپلائی چینز، دفاع، خلا، آب و ہوا سے متعلق کاروائی اور عوام کے درمیان رشتوں اور کاروائی ماحول دوست بدلاؤ کی جانب منتقلی کو بڑھانے کے لیے تعاون کے نئے موقع تلاش کیے جائیں گے۔ دونوں ملکوں کے وزرائے اعظم صنعت کے لیے یورپین گولمیز کانفرنس سے بھی خطاب کریں گے، جو یورپین کمیشن کی صدر اورسولا فون ڈر لائن کے ساتھ ایک سرکردہ پین یورپین سربراہوں کا فورم ہے۔ یہ بات چیت وزیر اعظم کے وسیع یورپی دورے کے تیسرے مرحلے کا ایک حصہ ہے اور جنوری 2026 میں ہوئے بھارت یورپین آزاد تجارتی معاہدے ایف ٹی اے کے بعد سے خطے کا یہ پہلا دورہ ہے۔ یہ دورہ باہمی تعلقات کا جائزہ لینے کی غرض سے تیار کیا گیا ہے اور اس کا مقصد تیزی سے بڑھتی ہوئی تبدیلیوں اور پیچیدہ جغرافیائی چیلنجوں کے دور میں تعاون کا پتہ لگانا ہے۔ یہ دورہ اقتصادی سرگرمیوں میں تیزی کے رجحان کے بعد ہو رہا ہے، جہاں دو طرفہ تجارت سال 2025 میں ریکارڈ 7.75 امریکی ڈالر ہو گئی اور سال 2000 سے 2025 کے درمیان بھارت میں سویڈن کے راست غیر ملکی سرمایہ کاری کا حجم 2.825 ارب ڈالرز رہا۔ مزید تفصیل ہمارے نامہ نگار سے۔
3: سویڈن، جو دنیا کی سب سے زیادہ اختراعی معیشتوں میں سے ایک ہے، بھارت کے ڈیجیٹل پول کے ساتھ قدرتی ہم آہنگی تلاش کر رہا ہے۔ فی الحال 280 سے زیادہ سویڈش کمپنیاں بھارت میں کام کر رہی ہیں، جبکہ 75 بھارتی فرم سویڈن میں قائم ہو چکی ہیں۔ اس دورے کی ایک خاص بات وزیر اعظم کی یورپی کمیشن کی صدر کے ساتھ یورپی گول میز کانفرنس برائے صنعت سے مشترکہ طور پر خطاب ہے۔ دفاعی اور سیکیورٹی تعاون صنعتی انضمام کی طرف بڑھتے ہوئے ایک مرکزی ستون میں تبدیل ہوا ہے۔ ان تعلقات کی جڑیں 2009 کے دفاعی تعاون کے معاہدے اور 2019 کے جنرل سیکیورٹی معاہدے میں پیوست ہیں۔ مصنوعی ذہانت، اے آئی اور ابھرتی ہوئی ٹیکنالوجیز میں تعاون اس شراکت داری کی بنیاد فراہم کرتا ہے۔ اس کے علاوہ دونوں ممالک خلائی تحقیق میں بھی تعاون کر رہے ہیں۔ سویڈش انسٹیٹیوٹ آف اسپیس فزکس اسرو کے وینس آربیٹر مشن کے لیے آلات فراہم کر رہا ہے۔ آخر میں، وزیر اعظم کا گوٹنبرگ کا دورہ تاریخی اعتماد کو مستقبل کے لیے تیار اہداف سے جوڑتا ہے۔ گوٹنبرگ سویڈن سے۔ ساکشی سنگھ کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں حسین اختر۔
1: بھارت اور سویڈن کے درمیان تجارت اور عوام سے عوام کے درمیان رابطوں کی وراثت ہے، جو ایک صدی سے زیادہ عرصے پر محیط ہے، اور اس کی جڑیں باہمی احترام، پرامن بقا اور اہنسا کے نظریے میں پیوست ہیں۔ اس گہرے تعلق کی نشاندہی نوبل انعام یافتہ رابندر ناتھ ٹیگور کے سال 1926 کے سویڈن دورے کے 100 سال مکمل ہونے سے ہوتی ہے۔ آج یہ تعلقات ثقافتی بنیادوں سے آگے بڑھ کر جامع صنعتی اقتصادی شراکت داری میں بدل رہے ہیں۔ قیمتی دھاتوں پر اضافی کسٹم ڈیوٹیز عائد کرنے کے کچھ ہی دنوں بعد حکومت نے اب چاندی کی درآمد میں کٹوتی کی ہے۔ غیر ملکی تجارت کے ڈائریکٹوریٹ جنرل ڈی جی ایف ٹی نے اپنے نوٹیفیکیشن میں کہا ہے کہ چاندی پر سونے کا پانی چڑھی چاندی اور پلیٹینیم سمیت چاندی پر درآمدی پالیسی کو فوری طور سے آزاد سے پابندی شدہ کے زمرے میں تبدیل کیا گیا ہے۔ حکومت نے بدھ کے روز قیمتی دھاتوں پر درآمدی ڈیوٹی 6% سے بڑھا کر 15% کر دی تھی۔ پابندیاں عائد کیے گئے زمرے کی اشیاء کی درآمد کے لیے حکومت کی لائسنس کی ضرورت ہوتی ہے۔ دلی حکومت نے ایک اہم قدم اٹھاتے ہوئے قومی دارالحکومت میں ایویشن ٹربائن فیول پر ویلیو ایڈڈ ٹیکس کو 25% سے گھٹا کر 7% کرنے کا فیصلہ کیا ہے۔ دلی کی وزیر اعلی ریکھا گپتا نے کہا کہ یہ فیصلہ وزیر اعظم نریندر مودی کی جانب سے کنیکٹیویٹی اور معاشی سرگرمیوں کو مضبوط بنانے پر زور دینے سے مطابقت رکھتا ہے، جس کا مقصد شہری ہوا بازی کے شعبے کو راحت فراہم کرنا، سیاحت اور لاجسٹکس سے متعلق سرگرمیوں کو فروغ دینا ہے۔ وزیر اعلی نے بتایا کہ یہ رعایتی شرح آئندہ 6 ماہ تک نافذ رہیں گی۔ یہ خبرنامہ آکاشوانی سے نشر کیا جا رہا ہے۔ محکمہ آثار قدیمہ اے ایس آئی نے مدھیہ پردیش کے دھار ضلع میں واقع بھوشالہ کمپلیکس عمارت میں ہندوؤں کو پوجا پاٹھ اور دیگر مقاصد کے لیے بلا رکاوٹ رسائی کی اجازت دے دی ہے۔ محکمہ آثار قدیمہ کا یہ فیصلہ مدھیہ پردیش ہائی کورٹ کے اس فیصلے کے ایک دن بعد آیا ہے جس میں مدھیہ پردیش ہائی کورٹ نے دھار ضلع میں بھوشالہ کو سرسوتی دیوی کا مندر قرار دیا ہے۔ تفصیل ہمارے نامہ نگار سے۔
4: محکمہ آثار قدیمہ کے حکم نامے کا حوالہ دیتے ہوئے ایک افسر نے بتایا کہ بھوجشالہ